सुन्दै हुनुहुन्छ विमलराज छेत्री र विष्णु माझीको समुदुर स्वरमा, अनि युवराज भुसालको लय र सूर्य कुमार छेत्रीको उत्कृष्ट शब्द सृजनामा रहेको सचित नेपाली लोकदोहोरी गीत मनको धोको।

दर्शक बिन एकदमै मिठो गीत रहेको थियो, तपाईँहरूलाई पनि यो गीत मन पर्यो होला भन्ने आशा राखेको छु। तपाईँहरूले माया अनि साथ दिनुहुन्छ भन्ने अपेक्षा राखेको छु। दर्शक बिन हाम्रो यस युट्युब च्यानलमा अझै पनि जोड्नु भएको छैन भने नेपाली गीत संगीतहरूको लागि हाम्रो यस जीआर एन्टरटेनमेन्ट युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र नजिकमा रहेको बेल आइकनलाई दबाई अल नोटिफिकेसन अन गर्नु पनि नजुटाउनुहोला। दर्शक बिन अर्को भिडियोमा तपाईँहरूमा चाहिँ नयाँ गीतका साथ आउने वाचा गर्दै आजको यस विषयबाट म जीआर भट्ट पनि बिदा हुन चाहन्छु। नमस्ते।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जसको सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झन होस् प्रोप्राइटर अर्जुन शंकर फोन नम्बर 98 11 33 96 97

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भने थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत्भती तिम्रै पिरले।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोरेट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।

मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 9842 59 0035।

0: डिभिजन वन कार्यालय खादबारी संघ सभाको अनुरोध,
1: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन डढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: सुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र सैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौं।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।
2: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना,
3: एक नम्बर सुन र अस्थानी चाँदीका गहना बनाउन सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तो सुकै सुन चाँदीका गहना बनाउन
4: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक बुद्ध टोल, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
3: 029-560-248,
4: 98-420-59-801
3: र 98-520-58-300।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बात हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992345 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: डियर स्टोर एन्ड राज स्टोर, तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डियर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00-332, 98421-12249।
2: आधुनिक खेती गरौं, गरौं धेरै समयको बचत। कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू:
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
5: सम्पर्कका लागि फोन नम्बर 98-19-37-88-11।

0: तपाईँलाई तयारी सुन र सलित चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रिचोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861237744 र 9153877775।
1: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउपुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
2: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङकारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
0: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ। सम्पर्क नम्बर 0295-75-272, 9817-34-0051।
0: न्यू भीमसेन वस्त्रालय, 7-9 तुमिङचार, सन्फा सभा।
1: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842-44-47-62।
1: निकिता किराना पसल तुमलिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिनी तामाङ, सम्पर्क नम्बर 9804-58-99। मिसन ट्रेड एन्ड सप्लायर्स,
1: हातबारी 9 तुमलिङटार, सङ्खुवा सभा।

0: फेक्का प्याखरा मिले अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रज्वल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रगन गर्नु परेमा प्रज्वल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रज्वल ट्रेड खाँदारी तिन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517753 र 029560553।
2: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
3: त्यो खानबारी कटुनी खेल बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
1: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल सल्ला, हाँस, टर्की, बट्टाई, कालिका सल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खादबारी, सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटुवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटुवाल 9842107729 र 029560508। साथमा खादबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको सल्ला र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848501783। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुडीखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: ए भान्जी,
1: मामा नमस्कार। मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गरगनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खासबारी एक भानुचोक, शङ्खुवासभा। सम्पर्क 98 42 36 56 31, 98 070 13 265।

नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल 556 डाँडागाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुफद मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल 556 डाँडागाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536656।

0: प्रतिको चाहन सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमलिङ चार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046146।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।

0: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ खुसी लाग्यो।
1: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
0: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
1: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
0: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
1: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422-12733। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: स्मार्ट मान्छे स्मार्ट तरिका प्रभु बैंकको मोबाइल
1: ब्याङ्क शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउ देशलाई जिताउ
6: रोयल ब्याङ्क खुशी बाँडे वर्ष खुशी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिलो हुन्न भन्छन् भर्खरकै फुल जस्तै छ फुलमाया बाटो बिराउली दिशा देखाउन है बाबु धर्मै लाग्ला
9: हुन्छ हुन्छ पिरमा गर्नु म छु
10: दाई यहाँ बस्नुहुन्छ र
9: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले सालसँग कुरा गरिसकेका छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा खोज्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछु 5-7 दिनमा सबै सेटल हुन्छ
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त
9: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ पिर्न गर म छु

0: तपाईँ पनि सुयोगवीर
1: सुयोगवीर जोसुपार बाइ द वे आम देव
0: डिरेक्टर
1: म तिमीलाई मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
0: अनि डिनर चाहिँ गर्नुहुन्न
1: लाइक्स

0: लाजा किन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छि कतिन्जेलो यो दलदलमा गालामा गालामा रस सन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने हो
1: यस्तो मान्छे कस्तो मान्छे दाई के फरक छ र तपाईँ र ती मान्छेहरूमा फरक छ र फरक छ र यता हेर्नुहोस् फरक छ र दाई तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो सहयोग गर्नुभयो सस्तोमा पर्नुभयो उनीहरूले मेरो अभावको फाइदा उठाए मूल्य तिरे महँगोमा परे यही हो फरक तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो एउटा राम्रो कलाकार बनौँला नाम कमाउँला दाम कमाउँला घर परिवार हेरौँला बहिनीहरू पढाउँला भनेर आइकै होइन तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको
0: बाध्यता पऱ्यो भनेर जे पनि गर्ने इज्जतै फाल्ने
1: कहाँ लेखेको छ र दाई इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ तपाईँहरूको चाहिँ इज्जत जाँदैन पाप लाग्दैन पाप लाग्छ भने हामी सबैलाई लाग्छ मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

0: काले प्रतिनिधि यकिन गर्न नेतृत्वलाई हम्मे हम्मे पारेको छ। बन्द सत्र ढिलो भएपछि आज दिउँसोका लागि तय गरिएको उम्मेद्वार मनोनयन प्रक्रिया समेत स्थगित भएको छ। यससँगै राष्ट्रपाको महाधिवेशन एक दिन लम्बिने भएको छ। भोलि मंगलबार नै सकिने पूर्व तालिका भए पनि आकलन भन्दा धेरै प्रतिनिधि सहभागी भएकाले महाधिवेशन बुधबारसम्म चल्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ। अनिश्चित बन्द सत्रका बीच पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालिन शाह भने आज बिहानैदेखि घुमघाममा व्यस्त देखिनुभयो। उहाँ परिवार सहित चितवनको सौराहा र कसरा लगायतका पर्यटक क्षेत्र पुग्नु भएको छ।
1: गृहमन्त्री सुदन गुरूङ विरूद्ध राष्ट्रिय मानवाधिकार आयोगमा उजुरी परेको छ। हिरासतमा रहेका व्यक्तिलाई डर धम्की दिएको भन्दै राष्ट्रिय एजेन्सी नागरिक अभियानका अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुगेर आज उजुरी दर्ता गर्नुभएको हो। गत जेठ 19 गते गृहमन्त्री गुरूङ दलबल सहित 16 फुटे प्रहरी वृत्तको हिरासत कक्षमा प्रवेश गरी मानसिक दबाव र ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख छ। उजुरीकर्ताले 16 फुटे वृत्तको त्यस दिनको सीसीटीभी फुटेज र ड्यूटी रजिस्टर तत्काल नियन्त्रणमा लिएर छानबिन गर्न आयोगसँग माग गरेका छन्। साथै शक्तिको दुरूपयोग गर्ने गृहमन्त्रीमाथि कार्यवाही गर्न र अनधिकृत व्यक्तिलाई हिरासतभित्र छिर्न दिने प्रहरी कर्मचारीलाई समेत विभागीय कार्यवाहीको दायरामा ल्याउन माग गरिएको छ। यसअघि जेठ 21 गते सोही अभियानले प्रेस विज्ञप्ति निकाल्दै गृहमन्त्रीको यस्तो कदमप्रति आपत्ति जनाएको थियो।
0: भारतीय बजारमा नेपाली चिया निर्यातमा समस्या देखिएपछि उद्योगी र किसानहरूले समाधानका लागि सरकारसँग कूटनीतिक पहलको माग गरेका छन्। सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा आज प्रधानमन्त्री कार्यालय कृषि र उद्योग मन्त्रालयमा ज्ञापन पत्र बुझाइएको हो। भारतले प्रत्येक खेपको अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने नयाँ र झन्झटिलो व्यवस्था लागू गरेपछि 3 लाख किलो नेपाली चिया कोलकातामा रोकिएको छ भने 10 लाख किलो चिया नेपालकै विभिन्न गोदामहरूमा थन्किएको छ। यो अवरोध दुवै देशका प्रयोगशालाको रिपोर्टलाई पारस्परिक मान्यता दिनुपर्ने र स्थायी द्विपक्षीय संयन्त्र बनाउनुपर्ने माग व्यवसायीहरूले गरेका छन्।
1: स्वास्थ्य बीमा बोर्डले देशभरका 364 स्वास्थ्य संस्थालाई 2 अर्ब रूपियाँ भन्दा बढ़ी भुक्तानी पठाएको छ। अर्थ मन्त्रालयबाट प्राप्त रकम पठाएको हो। भुक्तानी पाउने मुख्य संस्थाहरूमध्ये चितवनको भरतपुर अस्पतालले सबैभन्दा बढ़ी 7 करोड़ 11 लाख रूपियाँ पाएको छ। यस्तै धरानको बीबी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले 6 करोड़ 21 लाख, पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले 5 करोड़ 47 लाख, काठमाडौँको वीर अस्पतालले 4 करोड़ 48 लाख, त्रिवेक्षण अस्पताल ले 4 करोड़ 4 लाख र नेपालगंजको भेरी अस्पतालले 2 करोड़ 2 लाख रूपियाँ भन्दा बढ़ी रकम प्राप्त गरेका छन्। लामो समयदेखिको बकेउता रकम पाएसँगै अस्पताललाई बीमा सेवा निरन्तर अगाडि बढ़ाउन ठूलो आर्थिक राहत पुग्ने विश्वास बोर्डले दिएको छ।
0: उपराष्ट्रपति रामसाय प्रसाद यादव र नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी दिलपिटिया बीच भेटवार्ता भएको छ। लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ। भेटका क्रममा उपराष्ट्रपति यादवले विशेष गरी बुद्ध धर्म र सांस्कृतिक ऐतिहासिकताले दुई देशको जनस्तरको सम्बन्धलाई बलियो बनाएको बताउनु भएको छ। काठमाडौँ कोलम्बो सीधा उडानले श्रीलंकाली तीर्थयात्रुहरूलाई सजिलो बनाएको चर्चा गर्दै उपराष्ट्रपति यादवले अब भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि सीधा उडान गरेमा पर्यटकलाई थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। भेटमा श्रीलंकाली राजदूत डेलपिटियाले नेपाल र श्रीलंकाले आगामी दिनमा व्यापार र पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

0: टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड
1: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ कृषि विकास बैंक लिमिटेड मुख्य कार्यालय रामसाह

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नेकपा एमाले आफ्ना जननेता मदन भण्डारीको 75 औं जन्म जयन्ती आउँदो असार 14 गते देशभर विविध कार्यक्रमका साथ मनाउने भएको छ। यो दिवसलाई रचनात्मक, वैचारिक र राजनीतिक अभियानका रूपमा लैजान एमाले सम्बद्ध 14 वटा जनसंगठनहरूको आज काठमाण्डुमा विशेष भेला गरिएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिति रहेको सो भेलामा एमाले सचिव भानुभक्त ढकालले मदन भण्डारीका विचारहरूलाई नागरिकको घर दैलोसम्म पुर्याउन सबै जनसंगठनहरूलाई सक्रिय रूपमा खटिन आग्रह गर्नु भएको छ।
2: मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको निजी सचिवालयमा कार्यरत कर्मचारीको 4 महिनादेखि रोकिएको तलब भत्ता निकासा भएको छ। मुख्यमन्त्री कार्यालयका अनुसार सचिवालयमा रहेका 14 जना कर्मचारीले सो तलब भत्ता पाएका हुन्। आन्दोलन पश्चात संघीय सरकारले खर्च कटौती गर्न मन्त्री र मुख्यमन्त्रीको सचिवालयमा बढ़ीमा 3 जना मात्र कर्मचारी राख्न पाउने परिपत्र गरेको थियो। सोही नियमलाई आधार मानेर लेखा शाखाले फाइल फिर्ता पठाइदिएपछि मुख्यमन्त्रीको सचिवालयका कर्मचारीको पारिश्रमिक रोकिएको थियो।
1: दोस्रो राष्ट्रिय आर्थिक गणना अन्तर्गत देशभरका 13.5 लाख भन्दा बढ़ी प्रतिष्ठान तथा व्यवसायको विवरण संकलन गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी कागजी प्रश्नावली र अनलाइन प्रविधि मार्फत 13,51,331 वटा प्रतिष्ठानको गणना सकिएको जानकारी दिएको हो। यो संख्या कार्यालयले राखेको कुल लक्ष्यको 91.36% हो। गणनाका क्रममा विगतमा संचालनमा रहेर हाल बन्द भएका करिब 38,000 व्यवसायको विवरण समेत संकलन गरिएको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनु भएको छ। संकलित तथ्याङ्क प्रणालीमा राख्ने काम अझै जारी रहेकाले यो संख्या थप घट हुन सक्ने कार्यालयले जनाएको छ।
2: प्रदेशमा गाभ्न सिफारिश गरेको छ। गाउँपालिकाको 19 औं गाउँ सभाले भौगोलिक र प्रशासनिक असहजताका कारण वडा नम्बर 6 र 7 लाई लुम्बिनीमा मिसाउन जिल्ला समन्वय समितिमा सिफारिश पठाउने सर्वसम्मत निर्णय गरेको हो। त्रिवेणी दुम्कीबाज सड़क खण्डको 8 किलोमिटर बाटो नबन्दा त्यहाँका बासिन्दालाई आफ्नै पालिका र जिल्ला सदरमुकाम जान दाउन्ने हुँदै 60 किलोमिटर घुमेर लुम्बिनी प्रदेशकै बाटो प्रयोग गर्ने बाध्यता छ। यी दुई ओडा लुम्बिनी प्रदेशमा गाभिएमा गण्डकी प्रदेशको भारतसँग जोड़िने एकमात्र त्रिवेणी सीमानाका र भन्सार कार्यालय घुम्नेछ।
1: काठमाण्डुको नयाँ बानेश्वर स्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन धितो राखेर कर्जा लिएका ग्राहकहरूले आज बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन्। जेएनजी आन्दोलनका क्रममा बैंकको बानेश्वर शाखाबाट करिब 18 किलो सुन र 5.25 करोड़ रूपियाँ नगद लुटिएको थियो। ऋणको धितोका रूपमा राखिएको सुन हराएपछि क्षतिपूर्ति वा राहत दिन बैंक व्यवस्थापन पन्चिन खोजेको भन्दै उनीहरूले सिंहदरबार प्लाजा स्थित केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। प्रदर्शनकारीहरूले बैंकमा धितो राखिएको आफ्नो कुल तौल बराबरको सुन फिर्ता पाउनुपर्ने माग गरेका छन्।
2: कञ्चनपुर र कैलालीमा अत्यधिक गर्मी बढ़ेपछि स्थानीय पालिकाहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्मी र बर्खे विधा एकमुष्ट मिलाएर आज असार 8 गतेदेखि 19 गतेसम्म 12 दिनका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गरेको छ। यस्तै बेदकोट नगरपालिकाले भोलि मंगलबारदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्रका सबै विद्यालयमा विदा दिएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिकाले पनि गर्मीका कारण बालबालिका बिरामी पर्न सक्ने भन्दै भोलि असार 9 गतेदेखि 12 गतेसम्म 4 दिनका लागि सरकारी तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

2026 को अवसरमा CGTVले ल्याएको छ 3+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% EMIको सुविधा, नागरिकता भएपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप, CGTV खेल सँगै भरोसा सँगै।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: मन्त्री विष्णु प्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको हो। पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढ़ाइएको प्रहरी स्रोतले जनाएको छ। उनले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतले अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले बताएको छ। पौडेल पार्टी कार्यालय कार्यक्रमका लागि आज सुर्खेत पुगेका थिए। उनलाई सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याउन लागि प्रहरी उच्च स्रोतले जनाएको छ। एमाले अहिले सबै प्रदेशमा पार्टी पुनर्गठन सुझाव संकलन गरिरहेको छ। उनलाई कार्यक्रम स्थलबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनलाई हवाई वा स्थल मार्ग मध्ये कुनै उपयुक्त विकल्पबाट काठमाडौँ ल्याउने तयारी भइरहेको स्रोतले बताएको छ।
2: नेपालको कुल सार्वजनिक ऋण झण्डै 30 खर्ब रूपियाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठमा शान्तसम्म देशको ऋण दायित्व 29 खर्ब 61 अर्ब 19 करोड़ रूपियाँ पुगेको हो। यो रकम जीडीपीको करिब 45% हुन आउँछ, जसमा वैदेशिक ऋण 53% र आन्तरिक ऋण 46% हाराहारी छ। सरकारले यो 11 महिनामा मात्रै ऋणको सावा र ब्याज भुक्तानीमा 3 खर्ब 51 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च गरिसकेको छ। यसैबीच चालू आर्थिक वर्षको 11 महिनामा नेपालले 37 अर्ब 83 करोड़ रूपियाँ भन्दा बढ़ीको धान चामल आयात गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा समग्र आयात रकममा केही कमी देखिए पनि विदेशबाट तयारी चामल किन्ने प्रवृत्ति भने बढ़ेको छ। समीक्षा अवधि स्वदेशभित्र नै कच्चा धानको परिमाण घटे पनि तयारी बासमती र अन्य चामलको आयात भने बढ़ेको छ।
1: बाजुराको बुढ़ीगंगा नदीमा 6 वर्ष अघि शुरू गरिएको मोटर लेभल पुल निर्माण कार्य अलपत्र परेको छ। बुढ़ीगंगा र त्रिवेणी नगरपालिका जोड़ने मौरे पुलको ठेक्का लिएको कम्पनीले पेस्की रकम लगेर पनि काम शुरू नगरेपछि महाकाली पुल योजना कार्यालयले सम्झौता रद्द गरेको छ। कार्यालय निर्माण कम्पनीलाई कालो सूचीमा राखेपछि यो विवाद अहिले सर्वोच्च अदालत पुगेको छ।
2: साताको पहिलो कारोबार दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक 1.46% ओह्रालो लागेर 2,700.65 बिन्दुमा ओर्लिएको। आज बजार घटे पनि 4 अर्ब 44 करोड़ 65 लाख रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको छ। दिनभरिमा 353 कम्पनीका 81 लाख भन्दा बढ़ी कित्ता शेयर खरिद बिक्री भएका छन्। आज कारोबारमा आएका मध्ये 116 कम्पनीको शेयर मूल्य बढ़दा 143 वटाको घटेको छ भने 14 कम्पनीको मूल्य स्थिर रहेको छ।
1: बेलायतको सत्ताधारी दल लेबर पार्टीबाट प्रधानमन्त्री भएका केर स्मार्टले राजीनामा दिएका छन्। विगत केही हप्ताबाट उनलाई सत्ता हस्तान्तरण गर्न आफ्नै दलका सांसदले दबाव बढ़ाइरहेका थिए। बेलायती राजा चार्जसँगको कुराकानीपछि स्टामले राजीनामा दिएका हुन्। शान्तिपूर्ण र विधिसम्मत सत्ता हस्तान्तरण गर्न आफू तयार भएको स्टामरले बताएको बीबीसीले जनाएको छ। प्रधानमन्त्री संघीय संसदीय दलको नेताबाट पनि उनले राजीनामा दिएका छन्। पार्टीको नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई 9 तारीखदेखि मनोनयन खुला गरिने भएको छ।
2: चीनले अमेरिकी सेनासँग सम्बन्धित 10 वटा अमेरिकी कम्पनीमाथि कड़ा प्रतिबन्ध लगाउने घोषणा गरेको विदेशको अर्को खबर रहेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले चिनिया प्रविधि कम्पनीहरूलाई सैन्य सूचीमा राखेपछि बेजिङले यो माफी कार्यवाही गरेको हो। अमेरिकाको उक्त प्रतिबन्धका कारण अब चिनिया कम्पनीहरूले अमेरिकी सेनाको कुनै पनि ठेक्का पाउने छैनन्। जवाफमा चीनको वाणिज्य मन्त्रालयले आफ्ना ड्रोन निर्माता तथा दुर्लभ खनिज उद्योगहरूलाई ती 10 अमेरिकी कम्पनीमाथि सर्वसाधारण र सैन्य दुवै प्रयोजनमा मिल्ने सामग्री निर्यात गर्न रोक लगाइएको छ। चीनले अन्य देशका कम्पनी र व्यक्तिहरूलाई समेत चीनबाट किनिएका त्यस्ता सामग्री ती प्रतिबन्धित अमेरिकी कम्पनीहरूलाई पुनः बिक्री नगर्न चेतावनी दिएको छ।
1: यता युरोपका विभिन्न देशमा अत्यधिक गर्मी अर्थात हिट वेभका कारण जनजीवन नराम्ररी प्रभावित भइरहेको छ। फ्रान्समा अत्यधिक गर्मीले 3 जना ज्येष्ठ नागरिकको मृत्यु भएपछि 49 वटा विभागमा रेड अलर्ट जारी गरिएको छ भने 100 विद्यालय बन्द गरिएका छन्।
2: अब खेलकुद फिफा विश्वकप अन्तर्गत आज डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र अस्ट्रिया बीच प्रतिस्पर्धा हुँदैछ। डलास स्टेडियममा नेपाली समयअनुसार राति 10:45 शुरू हुने यो खेल जित्ने टोलीले नकआउट चरणको यात्रा बलियो बनाउनेछन्। दुवै टोली आफ्नो पहिलो खेल जितेर समान 3-3 अंकका साथ मैदान उत्रन लागेका हुन्। आज राति हुने अर्को खेलमा साबिक उपविजेता फ्रान्सले इराकसँग खेल्नेछ। यो खेलमा फ्रान्सेली कप्तान केलियम एम्बापेले आफ्नो 100 अन्तर्राष्ट्रिय खेल पूरा गर्दैछन्। त्यस्तै भोलि बिहान 5:45 नर्वे र सेनेगल भिड्ने तालिका छ। जारी विश्वकपको प्रारम्भिक चरणमै खेलाड़ी निष्कासनको दर बढ़ेको छ। प्रतियोगिता शुरूआती खेलहरू नसकिँदै अहिलेसम्म 8 खेलाड़ीले रातो कार्ड पाएर मैदान छाड्नु परेको छ। यो संख्या सन् 2018 र 2022 पूरा विश्वकप अवधिभर देखाइएको कुल रातो कार्ड बराबर रहेको छ।
1: तेस्रो काँक्रे बियर हाफ म्याराथनको उपाधि जुम्लाका राजन रोकायाले जितेका छन्। वीरेन्द्रनगरमा भएको 21 किलोमिटर दूरीको दौड़ 1:09:31 पूरा गर्दै रोकायाले 1,50,000 रूपियाँ पुरस्कार हात पारेका हुन्। सोही प्रतियोगिताको महिला तर्फको 10 किलोमिटर दौड़को उपाधि थादिङकी सन्तोषी श्रेष्ठले जिते जाँदै जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: पूर्व अर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा पक्राउ। राहदानी छपाई प्रकरणमा भ्रष्टाचार भएको अख्तियारको ठहर। आरजू राणा सहित 18 विरूद्ध मुद्दा दर्ता। 10.13 अर्ब बिगो दावी। जर्मन कम्पनीका प्राविधिकहरू त्रसित। सरकारसँग सुरक्षा ग्यारेन्टीको माग।
1: र सपाको महाधिवेशन 1 दिन लम्बिने। प्रतिनिधि विवादले बन्द सत्र प्रभावित। मनोनयन रोकियो। बन्द सत्र अन्यलका बीच वरिष्ठ नेता बालेन शाह पनि घुमघाममा व्यस्त। गृहमन्त्री गुरूङ विरूद्ध मानव अधिकार आयोगमा उजुरी। हिरासतभित्रै धम्की दिएको आरोप।
2: चिया निर्यात सहज बनाउन उच्च स्तरीय कूटनीतिक पहलको माग। प्रधानमन्त्री कृषि र उद्योग मन्त्रालयमा ज्ञापन पत्र। आज एकैदिन 364 अस्पताललाई 2 अर्ब भन्दा बढ़ी भुक्तानी। 11 महिनामा 37 अर्ब भन्दा बढ़ीको धान चामल आयात।
1: बेलायती प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा। 10 अमेरिकी कम्पनीमाथि चिनिया प्रतिबन्ध। सैन्य प्रकृतिका सामग्री निर्यातमा रोक। युरोपमा अत्यधिक गर्मीले जनजीवन प्रभावित। तापक्रम 40 डिग्रीमाथि।
2: र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया भेट्दै फ्रान्सको खेल इराकसँग। रातो कार्डको लहर। प्रारम्भिक चरणमै 8 खेलाड़ी मैदानबाट बाहिरिए। काँक्रे बिहार हाफ म्याराथनको उपाधि जुम्लाका राजन रोकायालाई र महिलातर्फ सन्तोषी श्रेष्ठलाई।
1: यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा।
1: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीवास खातबारी 3 झरीथुम्का संखुवा सभा।
2: श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ केही आधुनिक गीतहरू।

0: Sí, sí, sí. ¡Chau!
1: Yo
0: te ¡ah, te

0: रुक्सना, कति छिटो सुतेको? आमाको भिडियो हेरेको, अब सुत्ने।
1: मैले त हामी दुईजना मेलामा घुम्न गएको पो देखिरहेको थिएँ सत्रको।
0: हो र?
1: कति मजा आउँथ्यो।
0: ए ल, अब सुतौँ।

0: शिष्य आज न क्या यार फोन फोन लाग्दैन डान्स प्र्याक्टिस गर्नु ढिलो भइसक्यो
1: झन् भने हामी खुसी झन्
2: मिङ मेम्बर आएको थियो मिङ मेम्बर लिन गएको नि त
1: ऊ आइहाल्यो नि

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो? आज मेरो बोयफ्रेन्ड लिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउनु सक्नुहुन्छ दाई?

0: अशोक दाई अमिताभ पूजामा खुब नाच्छु भन्दै त जाउन त नाच।
1: अब नाच्छु त भने भन्नु, आफूलाई भजन कीर्तन गर्न आउँदैन, यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन, यो खुट्टो चिलाएर है साक साक साक साक साक भइरहेछ, यसो देखाइदिउँ कि हो
0: जाउन त।
1: यो भजन कीर्तन चाहिँ एकैछिन है, अब हाम्रो पालो हाम्रो पालो ल केटी हो, अब थर्ड जेनेरेसनको भजनको पालो

थोप्पाहरू फर्काउँदैछन् याद रुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले के दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो।

शुभ प्रभात। रेडियो मेगाहर्जमा 104 मेगाहर्जबाट र संसारभर रेडियो सुन्नका लागि pakhriwasfm.com/ तपाईँ हामी सँगै रहनुहोला। आजको कार्यक्रम शुरू भएको छ। दिनभर

0: शुभ प्रभाव रेडियो मेगाहर्जमा 104 मेगाहर्जबाट र संसारभर रेडियो सुन्नका लागि पाखरीवास.fm.com/ तपाई हामी सँगै रहनुहोला। आजको कार्यक्रम शुरू भएको छ, दिनभर रेडियो सुनेर साथ दिनुहोला।
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।